0: ورهي الجام ريت لواكن شو مفشي أمي دكي هما تبي فلوم ورهي الجام ريت لواتك أمي ريج شو جس جها لاني كم مهار مفشي جين هما شو جبار مغفرت سطولي فوتي ما سيكو أبا برنامج كبابري وا غلادا ننور كولامي أرجمني نمبر تيني تيرين هاتري سومين هاي سومين هاي دين هما شو جا PSM ya medur ko sina note ko leven DRA message ko leven PSM AI mihar eve baveri kha guli face assalam alaikum assalam alaikum
1: alaikum assalam
0: kombe fly ibrahim
1: ni ibrahim
0: ibrahim hal kine
1: hal na
0: ki kolani ti ibrahim
1: ye hama ini program
0: hama ini ibrahim football support kurante visara ka
1: कुरान
0: कौन टीम का सपोर्ट कुरानी
1: वर्ल्ड कप
0: वर्ल्ड कप वर्ल्ड कप होरी हां कप पे वैसे बगोरी दे नुं दिवे में तब बस मेरा सर्विस
1: गाड़ी फुटबॉल ऑन
0: है
1: जो मेरा
0: कोई मेहर को बात इब्राहिम के टीम की
1: ब्रांड टीम नजर तंगो सा
0: आदि
1: फाइनल में दिया
0: आदि नेमे मोलवा टीम में बला फदो है कम करे वेने नंगल नंगल को मे से गुते हदम वाने दा दो फेशुम के कुलम फरतम ते उलेने बला लंदो नंगल मे छत फेनुनीम एच बुनंग गे टी एस एम नंगल गोति के को बा हे गा हला वजह माए बा अडे वे से बारेनु को मे साडे के बहुरी दो कम बे कलावा हास कुराने
1: लवहास कल्लाए
0: रेडियो गाडू ते बेनी
1: हां रेडियो गाडू
0: क्या रे
1: आइला फोन तो मरियम ता डिगर यागो अल्टो से पे इब्राहिम बे रमन दो दियाना हतीना अहमिया मोहतीना
0: ಇಬ್ರಾಹಿಂ ಬಾಕಿ ಎಲ್ಲ ಬರ ಬಾಜಿ ರೇಖೆ ಇದೆ
1: ಹಾಂ